0: मन धरेओ एक कर एक पछाणेओ। हे गुरु अमरदास, तुसी जीवन भर पढ़िया ते एक नू पढ़िया, दो तीन चार पांच नहीं, एक। सिर्फ एक नू पढ़िया ही नहीं, मन विच भी एक नू वसाया। धन गुरु नानक देव जी महाराज भी कहिंदे ने, दुबदा ना पढ़ो, मैं एक तो बिना दूजा नहीं पढ़न तैयार, दूजी तीजी गल मैं सुनन नू तैयार नहीं, पढ़न नू तैयार नहीं। दुबदा ना पढ़ो, हर बिन आवर ना पूजो, मड़ी मसान न जाई, तृष्णा राच न पर घर जावा, तृष्णा नाम बुझाई। मैं नहीं दुबदा पढ़ता। भट्ट कहिंदे ने, हे गुरु अमरदास, तैं पढ़ियो एक, तुसी जीवन भर पढ़िया एक नो, सिर्फ पढ़िया ही नहीं, मन विच वसाया एक नो, तैं पढ़ियो एक, मन धरियो एक, कर एक पछाणियो, नैण बैण मोह एक, एक दोए ठाए न जाणियो। थोड़ी अखां च भी एक है, जिथे तक वेखदे हो एक नो, थोड़ी जबान ते भी एक है, जिन्हें बोल बोलते हो उन्हां च एक प्रगट आउंदा है, अनेकता नहीं, दुबदा नहीं। थोड़ी जबान ते भी एक, थोड़े अखां दे च भी एक। आखिर धार्मिक मनुख की पहचान किस तरह करोगे? उसके व्यवहार तो, उसके बोलन तो, उसके वेखण तो, उसकी तर्ज जिंदगी तो, और किस तरह हो सकता है? गुरुद्वारे आने वाला भी अधार्मिक होवे, हो सकता है मंदिर दे रोज पूजा पाठ करने वाले का भी कोई भगवान नाल संबंध ना होवे। व्यवहार तो पता चलेगा, उसके आचरण तो पता चलेगा कि इहदे जीवन दे निरंकार प्रगट होया है कि नहीं। भट्ट कहिंदे ने, हे गुरु अमरदास, थोड़ी रसना ते इक, थोड़े नेत्रां दे इक, नैण बैण मोह एक, एक दोए ठाए ना जाने, तुसी एक तो बिना दूजे नू नहीं जानदे। थानू एक ही एक दिखाई देंदा, सारियां किरणां दे इक्को ही सूरज दिखाई देंदा, थानू सारी लहरां दे इक्को ही सागर दिखाई देंदा, थानू सारी अनेकता दे एक दिखाई देंदा। भट्ट गुरु अमरदास जी महाराज की उपमा करदे होया अगां चल के कहिंदे ने, सुपन एक पर तख एक, इकस में लीने हो। हे गुरु अमरदास, तुसी जागदे रहिंदे हो, एक दे च लीन रहिंदे हो, पर जब तुसी सौ जांदे हो, तुहानू सुपने भी एक दे ही आउंदे, तुसी सुपनियां दे च भी एक दे च लीन रहिंदे हो। थोड़ी जागृत अवस्था एक नाल जुड़ी हुई है, थोड़ी स्वपन अवस्था भी एक नाल जुड़ी हुई है। सुपन एक पर तख एक, इकस में लीने हो, तीस एक अर पंच सिद्ध पैंतीस निखेणे हो। ये सारे हिंद से जमा करने पैणगे, जोड़ करना पड़ेगा। तीस एक अर पंच सिद्ध पैंतीस निखेणे हो, तीस एक इकती पंच छत्ती ते पैंती इकहत्तर। हे गुरु अमरदास, ये अवस्था थोड़ी इकहत्तर वरे की उम्र दे बनी, इकहत्तर साल की अवस्था दे ऐसा जीवन आपनू नसीब होया। तीस एक अर पंच सिद्ध पैंतीस निखेणे हो, इको जे लाख लखो अलक है, एक एक कर वरने हो। गुरु अमरदास कव भल भण तू एक लोड़े एक मने। कवि भल भट्ट कहिंदे ने, हे गुरु अमरदास, मैं सच कह रहा, थानू एक दी लोड़ है, तुसी एक नू मनदे हो, एक नू वेखदे हो, एक नू बोलदे हो, एक नू पढ़दे हो, और एक नू मन दे च वसाया। थोड़ी जागृत अवस्था दे चिक, थोड़ी स्वपन अवस्था दे चिक, तुसी इस गल नू समझ ले है कि एक वस्त बूझे ता होवे पाक, बिन बूझे तू सदा ना पाक। एक नू कोई समझ जाए, एक नाल कोई जुड़ जाए, ओही पवित्र है, बाकी कोई पवित्र नहीं। क्योंकि उन्हों सारियां लहरां दे सागर दिखाई देगा, उन्हों सारियां किरणां दे सूरज दिखाई देगा, उन्हों सारे मनुखां दे प्रभु दिखाई देगा, उन्हों सारे पशु पक्षियां दे ईश्वर दिखाई देगा। जो दी से सो तेरा रूप, गुण निधान गोविंद अनूप, ए विश्व संसार तुम देख दे, ए हर का रूप है, हर रूप नदरी आया। ए अवस्था जिसकी बन जाए, ओही पावन है, ओही पवित्र है। धन गुरु गोविंद सिंह जी महाराज कहिंदे ने, तू एक होंदा होया अनेक है, और अनेक होंदा होया एक है, अनेकता तेरा खेल है, अनेकता तेरा तमाशा है, ते बस मैं यही तमाशा देखन लिए आया। मैं हूं परम पुरख को दासा, देखन आयो जगत तमाशा, अजीब है तेरा तमाशा देख रहे हैं। एक सूफी का कहना है, जो हंस रहा है सो हंस रहेगा, जो रो रहा है सो रो रहेगा, سکون قلب سے خدا خدا کر جو کچھ کے ہونا ہے سو ہو رہے گا اس کا تماشا ہے کتنے ہو ہوے گا تو ویکھن والا بن دھن گرو گوبند سنگھ جی مہاراج کہندے نے اس تماشے دے بڑی بھاری انیکتا ہے اور اے انیکتا اس دا تماشا ہے اسی انیکتا دے جس نو ایک دی سمجھ ہوے ایک دسے ایک رسنا تے آ جائے ایک ہردے چ بس جائے او تے پاون ہے او تے پوتر ہے باقی سارے دے سارے اپوتر نے ایک وسط بوجھیں تاں ہوویں پاک بن بوجھے تو سدا نا پاک گرو گرنتھ صاحب جی مہاراج دا پہلا اکھر ایک تو گربانی آرمب ہوندی ہے تے ساری گربانی ایک دا گیان کراندی ہے جو ایک نال جڑ گیا بس اوہی برہم گیانی اوہی بھگت اوہی سنت اوہی فقیر اوہی ولی اللہ اوہی اوتار اوہی مہا پرش اور اوہی پاون اوہی پویتر دھن گرو گرنتھ صاحب جی مہاراج بخشش کرن گرو گوبند سنگھ جی مہاراج دے اس تھند دی وچار سرون کردیا آپ نو ایک دی سمجھ پوے اور صرف سمجھ ہی نہ پوے ساری انیکتا وچ ایک دکھائی دے تاکہ کتھا سنی ہوئی دا لابھ سڑی چولی وچ پی جائے صاحب رحمت کرن سن کے تھانو آنند ملے اور سنا کے مینوں ایکاگرتا نصیب ہوئے کوئی گاوے کو سنے ہر نام چتلائے کہو کبیر سنسا نہیں انت پرم گت پائے سارے دا ہاردک طور سے دھنواد بڑے ٹکاؤ نال ایکاگرتا دے نال آپ نے گربانی وچار نو جہے سرون کیتا کل پھر اسی سمے داس آپ جی دے چرن پرسے گا پہلے داس دے نال آئے ہوئے ساتھی وچار تے کیرتن سرون کران گے اس تو بعد داس گربانی وچار آپ جی دے سامنے جو ہے پیش کرے گا صاحب رحمت کرن اسی طریقے نال سنجوگ بنائی رکھن بھول چک دی شمع واہگرو جی کا خالصہ واہگرو جی کی فتح
1: یو آر لسننگ ٹو کے آر پی آئی 1550 ریڈیو فرنڈیل واشنگٹن
2: ਪੰਜਾਬੀਆਂ ਦਾ ਇੱਕੋ ਇੱਕ ਹਰਮਨ ਪਿਆਰਾ ਗਰੋਸਰੀ ਸਟੋਰ ਫਰੂਟੀ ਕਹਿਣਾ ਜਿਨ੍ਹਾਂ ਦੇ ਪ੍ਰਾਈਸਿਸ ਹੋਲਸੇਲ ਨਾਲੋਂ ਵੀ ਘੱਟ ਹਨ ਫਰੂਟੀ ਕਹਿਣਾ ਦੀ ਨਵੀਂ ਲੋਕੇਸ਼ਨ ਸਾਊਥ ਸਰੀ ਵਿੱਚ ਖੁੱਲ ਗਈ ਹੈ 2990152 ਸਟਰੀਟ ਇਸ ਹਫਤੇ ਦੇ ਸਪੈਸ਼ਲ ਹਨ 21 ਅਗਸਤ ਤੋਂ 26 ਅਗਸਤ ਤੱਕ ਲਾਲ ਗੰਡੇ 25 ਪਾਉਣ ਦਾ ਬੈਗ 1698 ਦਾ ਪੀਲੇ ਗੰਡੇ 50 ਪਾਉਣ ਦਾ ਬੈਗ 1698 ਦਾ ਅਤੇ ਗ੍ਰੀਨ ਰੈੱਡ ਜਾਂ ਔਰੇਂਜ ਸ਼ਿਮਲਾ ਮਿਰਚ ਲਵੋ 98 ਸੈਂਟਸ ਨੂੰ ਪਾਉਂਡ